عربی تاریخ کار مکریجی لکھتا ہے، جدوں منگولا نے اسلام ترم گرہن کر لیا تا انہاں نے شرع نو اپنے قبیلیاں دے رواج انسار ٹال لیا۔ نرول مجھے کمہ لیتا او قاضی الکا ذات نو پوچھ لیندے ہن، پر جس مسئلے دا سوند انہاں دی جات جا قبیلے نال ہووے اتھے او چنگیز خانی جاسا نو ہی مندے ہن، اتے اس کم لئی او بکھرا افسر نیت کردے ہن۔ श्रोता जन कैरवियो के हल्के यह प्रोग्राम FM रेडियो CISK 94.3 तो सुन रहे हो। यह प्रोग्राम गुरुद्वारा साहब वेस्टर्न सिंह सभा विलियम्स लेक तो प्रसारित किया जा रहा है। आज का प्रोग्राम समर्पित है पंचम पातशाह गुरु अर्जन साहब जी के 400 साल शहीदी पुरब की याद में। बड़भागी हैं वो जी जो अपने परिवारक रुझेव्या चो कुछ कु समा कढ के जुड़े हो सिखी विरसे वर्णी की पंजवीं जोत की याद में।